0: होंगे, उनका अगर कोई अजर है भी तो वो दुनिया ही में उनको मिल जाएगा। मिसाल के तौर पर मुलाहिजा हो, सूरह अल आराफ आयत नंबर 147, सूरह तौबा आयत 17 और 67 ता 69, सूरह हूद आयत 15 और 16, सूरह इब्राहिम आयत 18, सूरह अल कहफ आयत 104 और 105, सूरह नूर आयत 39, अल फुरकान आयत 23, अल अहज़ाब आयत 19, अज़ुमर आयत 65, अल अहक़ाफ आयत 20। दोम ये कि बदी की सजा उतनी ही दी जाएगी जितनी बदी है, मगर नेकियों की जजा असल फेल से ज्यादा दी जाएगी, बल्कि कहीं तसरी है कि हर नेकी का अजर उससे 10 गुना है, और कहीं ये भी फरमाया गया है कि अल्लाह जितना चाहे नेकी का अजर बढ़ाकर दे। मुलाहिजा हो सूरह अल बकरा आयत 261, अल अनाम आयत 160, यूनुस आयत 26 और 27, अन्नूर आयत 34, अल कसस आयत 84, सबा आयत 37, अल मोमिन आयत 40। सोम ये कि मोमिन अगर बड़े बड़े गुनाहों से परहेज करेंगे तो उनके छोटे गुनाह माफ कर दिए जाएंगे। सूरह अन्निसा आयत 31, सूरह शूरा आयत 37, सूरह नजम आयत 32। चहारुम ये कि मोमिन साले से हल्का हिसाब लिया जाएगा, उसकी बुराइयों से दरगुजर किया जाएगा और उसके बेहतरीन आमाल के लिहाज से उसको अज्र दिया जाएगा। सूरह अल अनकबूत आयत नंबर 7, सूरह जुमर आयत 35, सूरह अल अहकाफ आयत 16, सूरह अल इंशिकाक आयत 8। अहादीस भी इस मामले को बिल्कुल साफ कर देती हैं। इससे पहले हम सूरह इंशिकाक की तफसीर में वो अहादीस नकल कर चुके हैं जो कयामत के रोज हल्के हिसाब और सख्त हिसाब फहमी की तशरीह करते हुए हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाई हैं। हजरत अनस रज़ियल्लाहु ताला अन्हु की रवायत है कि एक मरतबा हजरत अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ खाना खा रहे थे, इतने में यह आयत नाजिल हुई। हजरत अबू बकर रज़ियल्लाहु अन्हु ने खाने से हाथ खींच लिया और अर्ज किया कि या रसूलुल्लाह, क्या मैं उस जर्रा बराबर बुराई का नतीजा देखूंगा जो मुझसे सरजद हुई? हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ऐ अबू बकर, दुनिया में जो मामला भी तुम्हें ऐसा पेश आता है जो तुम्हें नागवार हो, वो उन जर्रा बराबर बुराइयों का बदला है जो तुमसे सादिर हो, और जो जर्रा बराबर नेकियां भी तुम्हारी हैं उन्हें अल्लाह आखरत में तुम्हारे लिए महफूज रख रहा है। बहवाले इब्ने जरीर, इब्ने अबी हातिम, तबरानी फिल औसत, बहकी फिल शाब, इब्न अल मुंजिर, हाकिम, इब्न मरदुवे, अब्द बिन हुमैद। हजरत अबू अय्यूब अंसारी से भी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इस आयत के बारे में इरशाद फरमाया था कि तुम में से जो शख्स नेकी करेगा उसकी जजा आखरत में है, और जो किसी किस्म की बुराई करेगा वो इसी दुनिया में उसकी सजा मसाइब और अमराज की शक्ल में भुगत लेगा। इब्न मरदुवे कतादा ने हजरत अनस के हवाले से रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का ये इरशाद नकल किया है कि अल्लाह ताला मोमिन पर जुल्म नहीं करता, दुनिया में उसकी नेकियों के बदले वो रिस्क देता है और आखरत में उनकी जजा देगा, रहा काफिर तो दुनिया में उसकी भलाइयों का बदला चुका दिया जाता है, फिर जब कयामत होगी तो उसके हिसाब में कोई नेकी न होगी। बहवाले इब्ने जरीर मसरूक हजरत आयशा रज़ियल्लाहु अन्हा से रवायत करते हैं कि उन्होंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से पूछा कि अब्दुल्लाह बिन जुदान जाहिलियत के जमाने में सिले रहमी करता था, मिस्कीन को खाना खिलाता था, मेहमान नवाजी करता था, असीरों को रिहाई दिलवाता था, क्या आखरत में ये उसके लिए नाफे होगा? हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, नहीं, उसने मरते वक्त तक कभी ये नहीं कहा कि रब्बिग़फिरली ख़तियती यौमद्दीन, यानी मेरे परवरदिगार रोज़े जज़ा में मेरी खता माफ़ कीजो। बहवाले इब्न जरीर इसी तरह के जवाबात रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बाद और लोगों के बारे में भी दिए हैं जो जाहिलियत के ज़माने में नेक काम करते थे मगर मरे कुफ्र शिर्क ही की हालत में थे। लेकिन हुजूर सल्लल्लाहु अलैहि वसल्लम के बाद इरशादात से मालूम होता है कि काफिर की नेकी उसे जहन्नम के अजाब से तो नहीं बचा सकती, अलबत्ता जहन्नम में उसको वो सख्त सजा न दी जाएगी जो जालिम और फासिक और बदकार काफिरों को दी जाएगी। मसलन हदीस में आया है कि हातिम ताई की सखावत की वजह से उसको हल्का अजाब दिया जाएगा। बहवाले रूहुल मानी त تاہم یہ آیت انسان کو ایک بہت اہم حقیقت پر متنبہ کرتی ہے، اور وہ یہ ہے کہ ہر چھوٹی سے چھوٹی نیکی بھی اپنا ایک وزن اور اپنی ایک قدر رکھتی ہے، اور یہی حال بدی کا بھی ہے کہ چھوٹی سے چھوٹی بدی بھی حساب میں آنے والی چیز ہے، یوں ہی نظر انداز کر دینے والی چیز نہیں ہے۔ اس لیے کسی چھوٹی نیکی کو چھوٹا سمجھ کر اسے چھوڑنا نہیں چاہیے، کیونکہ ایسی بہت سی نیکیاں مل کر اللہ تعالیٰ کے حساب میں ایک بہت بڑی نیکی قرار پا سکتی ہیں، اور کسی چھوٹی سے چھوٹی بدی کا ارتکاب بھی نہ کرنا چاہیے، کیونکہ اس طرح کے بہت سے چھوٹے گناہ مل کر گناہوں کا ایک انبار بن سکتے ہیں۔ یہی بات ہے جس کو متعدد احادیث میں رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا ہے۔ بخاری و مسلم میں حضرت عدی بن حاتم سے یہ روایت منقول ہے کہ حضور صلی اللہ علیہ وسلم نے فرمایا، دوزخ کی آگ سے بچو خواہ وہ کھجور کا ایک ٹکڑا دینے یا ایک اچھی بات کہنے ہی کے ذریعے سے ہو۔ انہی حضرت عدی سے صحیح روایت میں حضور صلی اللہ علیہ وسلم کا یہ قول نقل ہوا ہے کہ کسی نیک کام کو بھی حقیر نہ سمجھو، خواہ وہ کسی پانی مانگنے والے کے برتن میں ایک ڈول ڈال دینا ہو، یا یہی نیکی ہو کہ تم اپنے کسی بھائی سے خندہ پیشانی کے ساتھ ملو۔ بخاری میں حضرت ابو ہریرہ کی روایت ہے کہ حضور صلی اللہ علیہ وسلم نے عورتوں کو خطاب کر کے فرمایا، اے مسلمان عورتوں، کوئی پڑوسن اپنی پڑوسن کے ہاں کوئی چیز بھیجنے کو حقیر نہ سمجھے، خواہ وہ بکری کا ایک کھر ہی کیوں نہ ہو۔ مسند احمد، نسائی اور ابن ماجہ میں حضرت عائشہ صدیقہ رضی اللہ عنہا کی روایت ہے کہ حضور صلی اللہ علیہ وسلم فرمایا کرتے تھے کہ اے عائشہ، ان گناہوں سے بچی رہنا جن کو چھوٹا سمجھا جاتا ہے، کیونکہ اللہ کے ہاں ان کی پرسش بھی ہونی ہے۔ مسند احمد میں حضرت عبداللہ بن مسعود رضی اللہ عنہ کا بیان ہے کہ حضور صلی اللہ علیہ وسلم نے فرمایا، خبردار چھوٹے گناہوں سے بچ کر رہنا، کیونکہ وہ سب آدمی پر جمع ہو جائیں گے، یہاں تک کہ اسے ہلاک کر دیں گے۔
1: سمع و بصر نے تفہیم القرآن کی مکمل 6 جلدوں کی آڈیو سی ڈی تیار کی ہے۔ العادیات، نام، پہلے ہی لفظ العادیات کو اس کا نام قرار دیا گیا ہے۔ زمانہ نزول، اس کے مکی اور مدنی ہونے میں اختلاف ہے۔ حضرت عبداللہ بن مسعود، جابر، حسن بصری، اکرمہ اور عطا کہتے ہیں کہ یہ مکی ہے، حضرت انس بن مالک اور قتادہ کہتے ہیں کہ مدنی ہے۔ حضرت ابن عباس سے 2 قول منقول ہوئے ہیں، ایک یہ کہ یہ سورہ مکی ہے اور دوسرا یہ کہ مدنی ہے، لیکن سورت کا مضمون اور انداز بیان صاف بتا رہا ہے کہ یہ نہ صرف مکی ہے بلکہ مکہ کے بھی ابتدائی دور میں نازل ہوئی ہے۔ موضوع اور مضمون، اس کا مقصود لوگوں کو یہ سمجھانا ہے کہ انسان آخرت کا منکر یا اس سے غافل ہو کر کیسی اخلاقی پستی میں گر جاتا ہے، اور ساتھ ساتھ لوگوں کو اس بات سے خبردار بھی کرنا ہے کہ آخرت میں صرف ان کے ظاہری افعال ہی کی نہیں بلکہ ان کے دلوں میں چھپے ہوئے اسرار تک کی جانچ پڑتال ہوگی۔ اس مقصد کے لیے عرب میں پھیلی ہوئی اس عام بدامنی کو دلیل کے طور پر پیش کیا گیا ہے جس سے سارا ملک تنگ آیا ہوا تھا، ہر طرف کشت و خون برپا تھا، لوٹ مار کا بازار گرم تھا، قبیلوں پر قبیلے چھاپے مار رہے تھے، اور کوئی شخص بھی رات چین سے نہیں گزار سکتا تھا، کیونکہ ہر وقت یہ کھٹکا لگا رہتا تھا کہ کب کوئی دشمن صبح سویرے اس کی بستی پر ٹوٹ پڑے۔ یہ ایک ایسی حالت تھی جسے عرب کے سارے ہی لوگ جانتے تھے اور اس کی قباحت کو محسوس کرتے تھے، اگرچہ لوٹنے والا اس پر ماتم کرتا تھا اور لوٹنے والا اس پر خوش ہوتا تھا، لیکن جب کسی وقت لوٹنے والے کی اپنی شامت آ جاتی تھی تو وہ بھی یہ محسوس کر لیتا تھا کہ یہ کیسی بری حالت ہے جس میں ہم لوگ مبتلا ہیں۔ اس صورتحال کی طرف اشارہ کر کے یہ بتایا گیا ہے کہ موت کے بعد دوسری زندگی اور اس میں خدا کے حضور جواب دہی سے ناواقف ہو کر انسان اپنے رب کا ناشکرا ہو گیا ہے، وہ خدا کی دی ہوئی قوتوں کو ظلم و ستم اور غارت گری کے لیے استعمال کر رہا ہے، وہ مال و دولت کی محبت میں اندھا ہو کر ہر طریقے سے اسے حاصل کرنے کی کوشش کرتا ہے، خواہ وہ کیسا ہی ناپاک اور گھناؤنا طریقہ ہو، اور اس کی حالت خود اس بات کی گواہی دے رہی ہے کہ وہ اپنے رب کی عطا کی ہوئی قوتوں کا غلط استعمال کر کے اس کی ناشکری کر رہا ہے۔ اس کی یہ روش ہرگز نہ ہوتی اگر وہ اس وقت کو جانتا ہوتا جب قبروں سے زندہ ہو کر اٹھنا ہوگا، اور جب وہ ارادے اور وہ اغراض و مقاصد تک دلوں سے نکال کر سامنے رکھ دیے جائیں گے جن کی تحریک سے اس نے دنیا میں طرح طرح کے کام کیے تھے۔ اس وقت انسانوں کے رب کو خوب معلوم ہوگا کہ کون کیا کر کے آیا ہے اور کس کے ساتھ کیا برتاؤ کیا جانا چاہیے۔
2: بسم اللہ الرحمن الرحیم،
1: شروع اللہ کے نام سے جو رحمان و رحیم ہے۔
2: والعادیات ضبحا فالموریات قدحا فالمغیرات صبحا